ओके सितारा टू पी सी गुड मॉर्निंग डियर जेंटलमैन ने शुक्रिया अदा अस्सलाम मानो फ्राम कोटा मानो पखेर सिंगे थी मानो सलाम भाई सिंह भाई बेगाने जीने तया मैसेज कचे दोकवा व नूर यम द बटाग्राम बस द बटाग्राम बनो اگه میسج کرده ده و ریخا السلام علیکم بای استاسو کریم خیسته دی خو ما دا میسج دا دی دا پاره کرده چه تاسو خیسته خبره او که رگت آره سلام شاہ جی بولے زبد رنگ خبر سلام آر جی جی سنگ اے داسو ٹول تو سلام پٹاخے پخیر آئے سلام بھائی آواز او کے رے کالج کے شو اور می رکیا اینڈ حلیمہ فرام گدن

पालिच रेगत कॉलेज कैसे कर टाइम फॉर कॉलेज हाँ ठीक मतलब कॉलेज दौर डेर खुली का ना बस बस शरारतू ना तालीम कम और शरारतू ना डेर रकम क्लास जिसता नहीं हो गया ना आगे ना पटे दल हेलो माय डियर सर बप्पा खैर आले संग गए हाँ जलाड लिया मां सर कजन फोन ना में मैसेज को मामा मामा गाने टोले कजन चाची जान टोल शो औरे जमा मामा गाने चाची गाने टोले शो औरे सिंग दी खदी करा دا خوب سمی غیبت بکڑی سمڑا بیس پکڑی تا سپتشتا دا خزش پکور که یوازی دا دی دڑی دڑا دا دڑ دا سی کنا چی دانو پر گولے بانی ٹکی گی دانو پر سیرب بانی ٹکی گی دانو پر سپرکو بانی ٹکی گی دا در چی کم دی کنا لکنن سبا چی کم تاسو زان دت کڑی موبایل سر دا موبایل تاسو نزی اورز خواکوم یا گھنٹے لدلا خواکو او تاسو یوازی یکینو که تاسو بدڑی اوچ دڑ بای اوچ دا مامیگانی چی یو بل سر ملوشوی نی کنا سمیڑی ری خبری جمع کری

लाडली को सलाम, स्पेशल सलाम वालेकुम अस्सलाम। लाडली को आपका सलाम पहुंच गया भाई, अस्सलाम वालेकुम। उज़्मा इस्लामाबाद, अस्सलाम वालेकुम भाई सिंह। इकरार ली करे अकरार फ्रॉम तोरगर अगेन भाई, मिस क्लास के बाद टोलो अड़ो टेस्ट चेक कई औ मुंग टोल सरा पटिश पदे ब्रेक रे पिकोड़े डे रमा सके बेबे केचप और चटनी वाच वे आउट मासर ओ पक्लास की उजिने वगना माशी माशी मानु खा वदागे बखो कोले मोर बोले टे पंजो कड़ो अगेबा अंडा में पक्की प्रतवा यो तरफ तो पराठा गोल कड़े वो बस अगे सर मामा जान बा मामा खुराई को कना मुंगा द जिने के नहीं दीची सिपतो के कना यार बस कदा पास आसमान मिजमा के तर लरा कुजीगी सही ना نو تا لخو مرده سه خکولی کمسه کردی دی او دا پونیم در دیر خکولی کردی دا او تا خو سم خکولی می پتو کلاس که سم خکولی ما توی روز تو چه بریک که پراتا با یوزه خورخا ما دیخا دا نور لکان سم بدماشان دی دا مو توقی کهی مو دا مو تنگی می زخوری نتنگو پراتا با یوزه خورخا بس داغی چی کم بریک پروڑو بس بریک کی بچی کم دے بس ای رازا رازا چی وزو تے رازا پور را پور برے پراتے نگو تو دا انڈے را سپک میتا سلام لادلی سر بیگا میں خوب کی لی دلے وا ورگا تا لادلی وی سپک میں بیگا پا خوب کی لی دلے وا ورگت پا خوب کی روغه کرده دخواه

0: शुक्रिया। आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
1: रेडियो अमन जज्बा है मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4 खुश रहने का जज्बा।
2: ग्रानो औरिदुन को तसो आवाज आवरे द रेडियो अमन 88.4 बट ग्राम मुंग सरी उसे
3: د ضلع بټګرام د خلکو په بار بار غوښتنه باندې د نیو جرمن هومیوپاتیک سنټر میدان مشر ډاکټر پروفیسر هومیوپاتیک جناب ډاکټر اکبر قریشی صاحب دا فیصله کړې ده چې دوی به د 15 ورځو په ځای په بټګرام کې 40 ورځې OPD کوي، یعنی د هر میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې به په کلینیک کې موجود وي. نو که چېرې تاسو د معدې جمله امراض، بلډ پریشر، شوګر، دمه، ارکن نسا، بواسیر، خونی، بادی، نواسیر، انزایتی، ټینشن، ډیپریشن، سټرس، د سرمنی مرزونه، د نارینو او زنانو پټ مرزونه، د ګردې کانې، د تریخی کانې یا د نور یو شمیر مسلو سره مخ یې، نو د هرې میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې نیو

0: रेडियो अमन, रेडियो अमन, रेडियो अमन जज्बा है मोहब्बतें समेटने का, मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, जज्बा है आपको बाखबर रखने का, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4 खुश रहने का जज्बा।
1: दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम कमकी बची सासो दहर किस्म मरज इलाज कवलैशी लग शुगर ब्लड प्रेशर अरकुन्निसा ला दर्द सर दर्द दविख्तो बेवख्तस्पिनी दिल वर्जी दिल दूसरी के दिल टेंशन डिप्रेशन स्ट्रेस एंजाइटी द मेदे मसले द गुर्दो मसले दस्तरगो मसले द गोगुनो मसले द पोजी मसले औ आग मरजुन कम चिप डाग दी औ आग मरजुन कम चिप दी दगा द टोलो मरजुनो इलाज ख आसान तरीके सरा बेहतरीन तरीके सरा प दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम के द डॉक्टर निजामुद्दीन जलाल साहब औ दग रंगी बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान साहब प जेर निगरानी के द सहर अतो बजोना माजिगर सलोरो बजो पूरी कीगी असो बिल्कुल रतलेश यो बेहतरीन इलाज यो कामयाब इलाज आगा डॉक्टर निजामुद्दीन जलाल से अखपला ओपीडी द हफ्ते उड़ुम्बने सलोर रज कवि पीर मंगल बद औ जुमरात दगा शाने ब्याबल डॉक्टर सीनियर डॉक्टर डॉक्टर अजमल खान से अगवी अखपल ओपीडी पर दरमान होम्योपैथिक सेंटर के द हफ्ते अखिर ने द्रे रज कवि जुमा हफ्ता औ इतवार नौ पते याद साते दरमान होम्योपैथिक सेंटर जैल मोड़ बटग्राम नूर मालूमात दपारा पति नंबर हम राबित कबूली शे 0331-47-48-317 0333-7-3-9 पते याद साते दरमान होम्योपैथिक सेंटर जैल मोड़ बटग्राम
2: د ضلع بټګرام د خلکو په بار بار غوښتنه باندې د نیو جرمن هومیوپاتیک سنټر میدان مشر ډاکټر پروفیسر هومیوپاتیک جناب ډاکټر اکبر قریشی صاحب دا فیصله کړې ده چې دوی به د 15 ورځو په ځای په بټګرام کې 40 ورځې او پی ډی کوي، یعنی د هر میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې به په کلینیک کې موجود وي. نو که چېرې تاسو د معدې جمله امراض، بلډ پریشر، شوګر، دمه، ارکنسا، بواسیر، خونی، بادی نواسیر، انزایټی، ټینشن، ډیپریشن، سټرس، د سرمنی مرزونه، د نارینو او زنانو پټ مرزونه، د ګردې کانې، د تریخی کانې یا د نور یو شمیر مسلو سره مخ یې، نو د هر میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې نیو جرمن هومیوپاتیک سنټر میدان ته ځان را رسولی شي. پته یاد ساته، نیو جرمن هومیوپاتیک میډیکل سنټر نوی نادرا دفتر سره نږدې ګټ موړ میدان بټګرام. د رابطې شمیره ده 0311-84-33-878.

हप्तासम्म भेटेकीटा चाहिँ अघि भनिदिँदा बेबेजेले बस्दासम्म खेल्ने भिडियो छैन. मतलब मेरा रिचा यो इंसान की हो क्या मेरी या यो इंसान नहीं हो गलती शिवी या खा डायरेक्ट एंड डायरेक्ट दरिया की बैठा आपसे डायरेक्टली खबर है एंड डायरेक्ट के तो वह तजा गलती रहा याद है या चीज मैं पदार से अंदाज की तरह यो इंसान था फिर गौर हो कि चाहे दर्द यो किस्मत तजलील या जलाना थी वो कि हम दागिता सवाई पे गौर हो तो आए आसान शब्द में इस तरह कहेंगे जब हम किसी बंदे को कहते हैं कि भाई जरा अपनी आंख को देखो जरा अपनी नाक को देखो जरा आप किस तरह चलते हो लंगड़ा सा चलते हो तो मतलब ये है कि जरा उसको देखो ना आंखों के साथ इशारा करते हो हाथों के साथ इशारा करते हो या मुंह के साथ कह देते हो कि जरा उसको देखो ना वो किस तरह लंगड़ा लंगड़ा सा जा रहा है. तो मतलब ये है कि आसान शब्द में जब हम किसी का तजलील करते हैं जब हम किसी का वो मजाक उड़ाते हैं जब हम किसी को नीचा दिखाने के लिए कुछ ऐसा काम सरंजाम देते हैं ताकि उनको शर्मिंदगी हो माशरे में ताकि उनको शर्मिंदगी हो इस महफिल में और वो लोग उनके साथ वो क्या कहते हैं कि बेचारा समझे और लोग आहे भर दे कि काश इसके साथ इस तरह न होता तो अच्छा होता. तो आसान शब्द में हम इसको थाना या हम इसे क्या कहते हैं पुश्तो में फिर गौर कहते हैं और इंग्लिश में हम टर्न TAUNT टर्न कहते हैं. ओके जी फिर हमने बात की हमारे पास फोर टाइप्स ऑफ क्या है ताना है. हम सबसे पहले हम जो देते हैं वो हम आसान शब्दों में कहेंगे जो हमारे पास है सबसे पहले हमारे पास है बराह रास यानी हम किसी को कहते हैं डायरेक्टली हम किसी कहते हैं कि तुम हमेशा नाकाम रहते हो. मतलब हम किसी बंदे को कहते हैं किसी को डायरेक्ट पॉइंट आउट करते हैं और इसे कहते हैं कि क्लास में हमारा स्टूडेंट है वो नाकाम तो रहता है अक्सर वो क्लास में तो हम इसे कहते हैं कि तुम हमेशा नाकाम आते हो क्लास में. अगर कोई बंदा और है और वो कोई काम से अंजाम नहीं दे सकता तो अपनी अम्मी जो उसे कहती है कि तो हमेशा मरा बस देखी शांति टोलू खल को सखा शाद शराजा हम दस्ता कारला न. मतलब से इसका मतलब ये है कि जब हम किसी को डायरेक्टली कहते हैं. सेकंड नंबर पे हमारे पास जो है वो बिलावास्ता ताना देना है. इसका मतलब जब आप किसी को जरा इसको देखो ना जरा उसकी आंखों को देखो जरा उसके पाव को देखो ना वो किस तरह लंगड़ा लंगड़ा से जा रहा है. जब हम किसी की तरफ इशारा करते और से कहते हैं मतलब उसको हम किसी मजलिस में नहीं डायरेक्टली नहीं हम किसी वो कहते हैं कि जो हमारे पास थर्ड पर्सन आता है ना प्रोनाउन में उसी तरह हम यानी हम थर्ड पर्सन की बात कर रहे हैं या वो बंदा सुन नहीं रहा और हम उसके बारे में बात कर रहे हैं. जिस तरह गीबत में लोग करते हैं लेकिन गीबत में उसमें वो काम होता है और यहाँ पर जो आप ताना देते हो वो भी होता है लेकिन उसे हम तजलील करने के लिए इस्तेमाल करते तो इसको हम इनडायरेक्टली या बिलावास्ता ताना देना कहते हैं. ओके टर्न नंबर आगे बढ़ते हैं जो हमारे पास है उसकी तरफ आगे जाते हैं. ह्यूमिलेटिंग ताना या हम जिल्लत महसाना जब हम किसी का तजलील करते और कहते हैं जब कोई बंदा उठकर खड़ा हो जाता है वो कहता है कि कोई बंदा है वो प्रेजेंटेशन कर रहा है और हम उसको इस तरह देखते हैं फिर बाद में हम इसे तजलील करने के लिए हम ऐसा कोई लफ्ज यूज करते हैं कोई ऐसी बात हम कर जाते हैं ताकि उसका तजलील हो जाए तो उसको हम डायरेक्टली कह सकते हैं कि हमारे पास है ह्यूमिलेटिंग पेवर या ह्यूमिलेटिंग टेंट हम किसे ऐसे कह सकते हैं या जिल्लत मिस्ताना. ओके यानी जब हम किसी को शर्मिंदा और जलील करने के लिए ताना देते हैं तो उसको हम आसान शब्दों में इसके लिए मैं आप लोग एक अच्छा सा मिसाल दूँ. जबकि बंदा है वो खत का छोड़ा है और हम उसे कहते हैं मरा तुम जरा छोटे छोटे मोटे से हो इस तरह तुम इतने छोटे हो तुम किसे कर पाओगे. तो इसके लिए मेरे पास एक क्वाइट से कोटेशन एक लाइन है वो कहते हैं द प्रीशियस थिंग कम्स इन स्मेल पैकिंग. यानी जो जितने भी आप लोगों ने जब भी कोई ऐसी चीज खरीदनी हो जो बड़ा कीमत वाला हो तो आपको छोटे छोटे पैक में मिलेंगे. ओके ये एक छोटा सा वो क्या कहते हैं कि इसके साथ मैंने आप लोगों को कंफ्यूज किया एक वो क्या कहते हैं कि अखवाली जरिए. ओके जो हमारे पास है फोर नंबर पे हमारे पास से हम इसको कह सकते हैं यानी रिमाइंडिंग चैंट या हम इसे कहते हैं पुरानी गलती याद दिलाने वाला ताना. यानी जब हम किसी को कहते हैं मेरे सामने बातें कर रहे तुम वही वो हो ना जब तुमने पेन चुराया था तुम वही वो हो ना जब तुमने कुछ और काम इस तरह किया था. यानी हम बंदों के वो जो पुरानी बातें हैं हम उसको याद दिलाते हैं ताकि उनको वो क्या कहते हैं मलामती मिल जाए और फिर उसको कहें कि यार जरा उसको देखो ना ये वही वो पुराना बंदा है. हाँ है वैसे मुझे घिना आती है इससे तो आप लोगों ने इन बातों से बाज आना होगा वरना मुश्किल हो ही जान रहा है. ओके तो
اردو میں سمجھایا پشتے میں میں سمجھانے کی کوشش کر رہا ہوں جلدی سے پاتیر خبروں کی چکم پہ غونو بارے کے من خبر کلم پاتیر خبر دا بک زمنگا پہ غورو ہا کہ منگا دا ویل چا یو انسان لا تو پ یو س چ یو س اگے کی کمی وی تے دا ہا بارے کے خط پہ غورو کہ وی شکل خول این دی پلا سخ پو کی سم مسئلے یانو لاسی مسائل تے در پیشن ہا غیر وجہ منگا انسان تے پہ غورو کہ واگے تے منگا وای پہ غورو کہ دا جی کم دی غمنگا دا خبر پر زنان کی زیات وی نزان نزان دا خبر یو بس اول نی پہ غور جو کم دی غمنگا داری کے انسان تے ورکو چی اتہ ہمیشہ ناکام کی گی زمڑا اکثر سٹنٹان دا مخبل دی کہ دا انسان تو فون نمبر کے منگ سر ہاگا دے چی آیا کل یو انسان تمنگ دھاگا پخوانی غلطیان یادو دھا غیل وجی اگر انسان تکلیف ملاوی کی منگ داوائی چی آیا انسان تمنگ پی غورو کو خدا سا یو خبری آسات یو خنداشو او یو پی غور چرت ہم تاس چل پی غورو کچ چرت ہم تاس چا پوری او خندل ساسو پخوان دان کی بدا سکرا پیداش اول خوب تمرینا مطلب زر بنه میچ سو بردا در سره شیوینی داسې تا چې ته غور ور کړای دا او بل خنداج یو ساته تبر خنداور زمرا کدی چې ته غوند کې اکثر خلک داسې وی چې دا غوی جبن خلی یعنی هغه توت لا ورته نو ته یو خبره کین هغه بیا ریپیټیشن ولا ورکین داسې خلکو سره بخندل نه کوي یو مازور شو هغه سره بخندل کې یو کمزور شي ولې ونی شو پاګل شو اکثر خلک دوی سره خنداګان یو ټوکی تکالی مسخري کې دی شاین نه بزان سکے وہ بساتے او کہ زمنگے دے تیرخ پر اونے ٹاپک موضوع کمپلیٹلی منگا کاور کللا پیغمبر و مسور از بس لتن دی مارا ور و مسور از بائی دی وے فرسٹ میسج اف دی شو السلام علیکم سردار بیت حسن گئی اماد میں یو تبریز بیت السلام علیکم السلام ورحمۃ اللہ وبرکاتہ پروگرام دیر خیر سری آج سے صرف سلام آئی ایم سیرا جانی ربی گرام نا وعلیکم السلام زمن خور کی سیرا پرونه کې ادمه سفره تک منګه سم سخ سخ منندي خوشاله وا در توسي کې د روح صحت جمع پر تن اولري مزر روحان مو آسان د مدینه مزر روحان مو زه تاسو کوم زر زر میسج طرف سمند ورکو چې زه به کې میسج شامل کو او بیا چې کوم نه زمونږ چې کوم بلش الری مولي اتن ته کوم مضبوط او کیسې او کثاري به وګړي پس میسج اف د شو واز اپالوجي سیکن میسج اف د شو واز السلام علیکم سردار بیت څنګه یې خې او زما او خی آسی شد سلام آئی ایم فیزا تینکی سو مچ فار یور پارٹیسپیشن ان اور شو مسز فیزا مے اللہ گیو یو لانگ لائف اٹ دی بنڈل اف ہیپینس اتھر میسج اف دی شو واز دشمن ہمیشہ اپنے دشمن ہمیشہ اپنوں سے پیدا ہوتے ہیں کیونکہ اپنوں سے ہی اپنوں کی خوشیاں برداشت نہیں ہوتے واہ واہ واہ کی گلے جی وڈی وڈی مہربانی پرا اتنی محبت کرنے کے بعد بھی اگر تمہیں میری محبت سمجھ نہیں آئی میری خاموشی میری تکلیف میرا درد اکیلا پن تکلیف میرا درد میرا اکیلا پن کیسے سمجھ جاؤ گے واہ واہ واہ واہ کہ وڈی وڈی مہربانی پش تو سمجھ نہیں آندی ہے پشتو کی سماج نہ راضی تو پشتو ہم انکلوڈ نہیں کر سکتے اردو میں میسج کیجیے گا ہم اس کو شامل کر سکتے پشتو کی سمجھ ہمیں نہیں آتی ہے نیکسٹ میسج آف دی شو سو غربت سمائن تو بہت سا غمنا سو غربت سمائن تو بہت سا غمنا مرسل رنگ کسی درام پسی دی واہ واہ واہ تھینک یو سو مچ سچ پرونے کے لیے میسج پر آتے کہ منگا منن دیو نیکسٹ میسج آف دا شو واز کربلا کا شاہ حسین واہ حسین واہ حسین تھینک یو سو مچ فار یور میسج ان آور شو مے اللہ گیو یو لانگ لائف اینڈ دی بنڈل آف ہیپینس نیکسٹ میسج آف دا شو واز ماشاء اللہ تاسو ډیر ښکلی خبرې کوي تھینک یو سو مچ سما سخت سخت مننه تاسو مونږه خبرې اپریشیټ کوي تاسو مونږه ماته ګوري خبرې کوم دی ورته یا

Next match of the show was, but in Pashto I cannot include this message because I have no idea about the Pashto language. Because I have never studied in my whole life Pashto book and Pashto literature, so that's why I cannot include your Pashto message, okay? Next match of the show was, Assalamu alaikum, Mr. Sangay ji, how are you, my dosa show, Maran, no, these are the beer on early. Yes, exactly, I win it, Ragali. I'm the Kazi Kudumoti Pass, I like it, the King, man. My ears, you like it. I want to include one authentic and new idiom. So the idiom is you can lead a horse, but you can make it drink. You can force someone to act. आप किसी को आमादा कर सकते हो कि आप हमारे साथ आकर बैठ जाओ और बातें, लेकिन आप किसी को ये नहीं कह सकते कि आप आकर कुछ हमारे साथ कीजिए. We cannot. तुम उसको वो कहते मैंने कह दिया हूँ, लेकिन वो उसने इनकार किया और वो कहते हैं कि हम जबरदस्ती के कायल नहीं हैं. नेक्स्ट मैच ऑफ द शो आज तोरे मादू खैर दे के तोरे घना ब्रेक दे पवा खेलेगी. थैंक यू सामूसा सख सख तमन्ना विदा सॉन्ग प्ले कर दो खुदे से खौड़ आ रही लाजम की इस्लामिक शो रहा. नेक्स्ट मैच ऑफ द शो आज सूरत तो मुझे बाद में apology, apology, apology. I am extremely sorry for that. खूबसूरत तो मुझे बाद में लगी थी, पहले मुझे उससे मोहब्बत हो गया था. खूबसूरत तो मुझे बाद में लगी थी, नहीं आ सकता ये लगा था, ओके. खूबसूरत तो मुझे बाद में लगा था, पहले मुझे उससे मोहब्बत हो गया. वाह वाह वाह, थैंक यू. मुझे सदका वापस लेना है उस फकीर से जिसने कहा ताकि तुम दोनों एक साथ. अच्छा, चांदनी नहीं चंगी गले. नेक्स्ट मैच ऑफ द शो आज वो तलबगार हो गया तो फिर मुझसे इनकार हो गया तो फिर. अच्छा अच्छा अच्छा अच्छा, अभी तो दोस्त भी अच्छा है मेरा, अभी तो दोस्त है अच्छा मेरा, अगर मुझे प्यार हो गया तो फिर. थैंक यू सो मच. नेक्स्ट मैसेज ऑफ द शो आज, अस्सलाम वालेकुम आर जे एफ एस एफ एस एफ एस एफ एस एफ एस एफ एस एच बाय हाउ आर यू. माशाल्लाह अल्हम्दुलिल्लाह, تاسو سام خایسته خبری کوي ماشاءالله. آی ام ریجن سم سخ سخ سمانه سخ دارو دون حس خکوله ایدی او وا چه کم دین زکی تاسو منگه خبری خکوله یو خایسته رتا لگیگی ما تا لگی تاسو سی چیز نمیس چه ویلو بحب داتک بار سلار چی بای دوی کم چه تاپیک کم موضوع رجی منگه بلانس که هم منگ سر تایم شتا آی ویل have a plenty of time, so I will include my show, okay? Next message of the show was, Assalamu alaikum, Fakhair Ali, as Arif Shah, Ima Arif Shah, Balabandina. Some of the people who are in the world are in the world. They are in the world. They are in the world. They are in the world. They are in the world. They are in the world. They are in the world. They are in میری خاموشی میری تکلیف میرا درد میرا کھیلاپن کیسے سمجھاؤں گی. اچھا مجھے آپ نے پھر سے میسج ریپیٹ کیا. میں کچھ نہیں کہہ سکتا کہ نار سے سنگلر باؤ دار اوہو ورتو آیا پورش پان لے رضی میں بخود ہوتے. یس ایگزیکٹلی آئی کین ناٹ سے سنگل ورڈ. او اساس سوال چل شوی دی جی تلاوت دیو کم تلاوت دیو که جی خراب شو. آها پتہ لگی نہ ہے منو ادی اباؤٹ مائی ساؤنڈ. اوکے چھوڑ کر یو جائے گی. نیکسٹ میز اف دی شو واز سب خندا میں زرا ٹول وو یار پتہ میں زرا ٹول وو او وا وا وا مخ کے تنور ناراضی پشتو کی سمجھ نہیں آن دی نا پشتو کی ناراضی. प्लीज सो ऐसा कुछ भी ना कीजिए. नेक्स्ट मैच ऑफ द शो आज, कियामत का नजारा होता है वो जब आना तुम्हारा होता है. इश्क है हमसे
عشق ہے ہم سے کہتے کیوں نہیں ہو, مسکرانا تو اشارہ ہوتا ہے. ویلکم, تھینک یو سو مچ فار یور میسج ان آور شو. مے اللہ گیو یو لانگ لائف ود دی بنڈل آف ہیپینس.